0: प्रेस गरौ माइन्ड
1: रेडियो हरपल 90.9 मेगाहर्ज तपाईको पल पलको साथी
2: अझै जीवित भेटिने आशा।
3: बाढी प्रभावित क्षेत्रमा हैजा विरुद्ध खोप अभियान शुरू। सहकारीले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने। विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै
2: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै। ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा। ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी।
3: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित। विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा। इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता।
2: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर दोस्रो साताबाट। टेबल टेनिस खेलाड़ी प्राजना महर्जनलाई थाइल्याण्डमा जित।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरको सबैभन्दा सुरुमा, सुरुङमा उद्धार 17 दिनसम्म कठिन भएको प्रसंग।
3: भोटिकोसीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङका जलविद्युत आयोजनामा कार्यरत 916 जना अझै सम्पर्कविहीन छन्। बाढी गएको 17 दिन बितिसक्दा पनि सुरुङ र भूमिगत विद्युत गृहमा फँसेको आशंका गरेका व्यक्तिको खोजी पूरा हुन सकेको छैन। नेपाली सेना प्रहरी सम्बन्धित आयोजना तथा स्वदेशी विदेशी प्राविधिकहरूको टोली खोज तथा उद्धारमा जुटिरहेको छ। राष्ट्रिय योजना आयोग सहितको प्राविधिक टोलीको प्रतिवेदन अनुसार बाढीमा 759 मेगावट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावटका 5 सोलर प्यानल प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानका लागि करिब 3.9 खर्ब रूपियाँ आवश्यक पर्ने आकलन समेत गरिएको छ। बाढीले सड़क पुल र आयोजनासम्म पुग्ने बाटो बगाएपछि उद्धारका लागि उपकरण घटनास्थल पुर्याउन कठिन भएको छ। हेलिकप्टरबाट समेत सबै उपकरण लैजान सम्भव देखिएको छैन। अप्पर त्रिचुली 1 सड़क र पुल बग्नुका साथै इन्टरनेट तथा विद्युत आपूर्ति अवरूद्ध हुँदा उद्धार टोलीलाई थप समस्या भएको आयोजनाले जनाएको छ। आवश्यक उपकरण लैजान ढिलाइ

0: हुँदा खोजीको कार्यलाई तीव्र रूपमा अगाडि बढाउन समेत अप्ठ्यारो भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन्। सुरुङभित्र पानी, लेदो, ढुङ्गा र काठ कति भरिएको छ भन्ने प्रश्न नहुँदा पनि उद्धार रणनीति पटक पटक परिवर्तन गर्नुपर्ने अवस्था आएको जियो टेक्निकल इन्जिनियरिङ इन्जिनियर उदय राज न्युपानेले बताउनु भएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सुरुङ पूर्ण रूपमा पानी र लेदोले नभरिएको अवस्थामा केही भागमा हावा र अक्सिजन बाँकी हुन सक्ने बताउनु भएको छ। त्यसैले खोजी पूरा नहुँदै सुरुङभित्र रहेका व्यक्ति जीवित छैनन् भन्ने निष्कर्षमा पुग्न नहुने समेत उहाँले बताउनुभयो।
1: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा झाडा पखाला देखिन थालेपछि प्रभावित क्षेत्रमा सरकारले हैजा विरूद्धको खोप दिन शुरू गरेको छ। जनस्वास्थ्य कार्यालय रसुगाका प्रमुख निर्धोज घरती मगरले बाढी प्रभावित क्षेत्रका नागरिकलाई नजिकको खोप केन्द्रमा पुगेर हैजा विरूद्धको खोप लगाउन शुरू गरिएको बताउनु भएको हो। उहाँले आफूले खोप लगाएको वा नलगाएको यकिन गरी खोप नलगाएकाले पाइक पर्ने केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गर्नुभयो।
2: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 हेन्द्र होल्डिङ सेन्टरमा सुरु भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलिन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु एकदमै महत्त्वपूर्ण छ। 1 माथिका सम्पूर्ण जनसङ्ख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। 1 माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनताहरूलाई गर्भवती, सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप लिन मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप लिन नमिल्ने हो। यदि खोप पनि यो धनुषङ्कार विरुद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र सुरक्षाकर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा 1 पछाडि फेरि हामीले 6 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादु र रुगुला विरुद्धको खोप पनि प्रदान गर्नेछौँ।
1: हैजासँगै टिटनाशक र दादुरा रुबेला खोप पनि लगाउने सरकारको तयारी रहेको छ। खोप लगाउने दिन र समयबारे नजिकको स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका वा ओडाका जनप्रतिनिधिसँग जानकारी लिन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। बाढीपछि दूषित पानी र खानेकुराका कारण हैजा तथा अन्य संक्रामक रोगको जोखिम बढ़न सक्ने भएकाले खोपसँगै सफा पानी पिउन र स्वास्थ्यमा सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य कर्मीले आग्रह गरेका छन्।
0: यसैबीच सरकारले भोटेकोसी बाढ़ी पीड़ितलाई दशैं अघि नै अस्थायी घर बनाउने तयारी समेत गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,21,52,00,000 रूपियाँ आवश्यक पर्ने अनुमान पनि गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुप्त क्षति तथा आवश्यक आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनर्थानका लागि मात्रै 4,73,57,19,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। प्रतिवेदनले पुननिर्माणलाई 2 चरणमा विभाजन गरेको छ, जस अन्तर्गत आगामी 6 तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8,73,50,00,000 रूपियाँ र दीर्घकालीन पुननिर्माणका लागि 7,54,58,02,00,000 रूपियाँ खर्च हुने समेत अनुमान गरिएको हो।
1: यसैबीच भोटेकुसी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले क्षति र क्षतिपूर्तिको आधार अध्ययन गरी 15 प्रतिवेदन बुझाउनेछ। यस्तै यातायात क्षेत्रका निजी नीति नियम, ऐन कानून तथा मापदण्ड समयानुकूल बनाउन जंगबहादुर डाँगीको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ। उक्त समितिले 45 राय सहितको सुझाव प्रतिवेदन पेश गर्नेछ।
0: सरकारले सहकारी संस्थालाई पनि ग्राहक पहिचान सहित उच्च पदस्थ अधिकारी तथा वास्तविक धनीको विवरण राख्नुपर्ने व्यवस्था लागू गरेको छ। राष्ट्रिय जोखिम न्यूनीकरण प्रतिवेदनले सहकारी क्षेत्रबाट सम्पत्ति शुद्धिकरणको जोखिममा मध्यम उच्च देखाएपछि राष्ट्रिय सहकारी प्राधिकरणले बैंक तथा वित्तीय संस्था सरह सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी नियन्त्रण सम्बन्धी मार्गदर्शन लागू गरेको हो। मार्गदर्शन अनुसार सहकारीले उच्च जोखिम भएका सदस्य तथा कारोबारको थप 5 जाँच शंकास्पद कारोबारको वित्तीय जानकारी इकाईमा रिपोर्ट र प्रति सम्बन्धित सूचीमा रहेका व्यक्तिको सम्पत्ति रोक्का गर्नुपर्ने समेत व्यवस्था गरेको छ। व्यवस्था पालना नगरे सहकारी संस्था निलम्बन गर्ने र दर्ता खारेजीसम्मको व्यवस्था लागू गर्ने समेत प्राधिकरणले जनाएको हो।
1: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ़दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढ़ेको छ भने विस्फोट भएर हिमबाड़ी सिर्जना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढ़ेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल भारत चीनमा गरेर 47 हिमताल कुनै पनि बेला विस्फोट हुन सक्ने खतरायुक्त छन्। भट्टराईले भन्नुभयो त्यसमध्येका 25 हिमताल नेपाल छन्। तीमध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरवार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेको सीमा पुनर्वस्तीको बहस विपदको जोखिम र स्थानीयको भविष्य
3: अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो। जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन।
1: विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: शीतल जाउ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोसी बाढी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध शीर्षकमा खबर प्रकाशित छ। यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ। भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 14,000 भन्दा बढी बाल बालिकाको पठन पाठन अवरूद्ध भएको छ। मन्त्रालयका अनुसार तीन जिल्लाका 63 विद्यालय बाढीबाट प्रभावित भएका छन्। त्यस्तै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा काठमाडौँ महानगरको अतिक्रमित 1,859 रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय शीर्षकको अर्को खबर पनि प्रकाशित छ। रावल आयोगले किटान गरेका, अतिक्रमण भएर व्यक्तिका नाममा गएका श्रेता सरकार मातहत ल्याउने निर्णय भएको छ। अतिक्रमित भएर व्यक्तिका नाममा गएका र व्यक्तिको नाममा कायम भएका श्रेता हट्छन् र यसका लागि नापी र मालपत कार्यालय निर्देशन समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभामा उठाउँदैछन् यी 5 एजेण्डा शीर्षकमा पनि आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै उपाध्यक्ष बादलको प्रस्तुतिले पार्टी पुनर्गठन कार्यदलमा नोकझोक शीर्षकमा खबर छ। एमाले चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष तथा संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलका छुट्टा छुट्टै प्रतिवेदन पेश भएका छन्। यसअघि नै तयार भएको पोखरेलको प्रतिवेदनमा गत चुनावको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै तल्लो तहबाट आएका पार्टीको पुनर्गठनको बहस पनि त्यहाँ चुलिएको छ। त्यस्तै ग्यास कालोबजारी गर्ने विरूद्ध कार्यवाही तीव्र शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकको अर्जुन पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ। सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका मानिस महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा भएको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको हो। त्यस्तै काठमाडौँ लाइफ लाइन सड़क अवरूद्ध, पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ भने पितृपृष्ठमा ग्यास आपूर्ति व्यवस्था सहज नबन्द मारमा उपभोक्ता शीर्षकको खबर छ। फागुनदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दा माग र आयात दुवै घटेको निगमको दावी छ। आधा सिलिण्डर बाढीका बेला उपभोक्ता र डिलरले धेरै स्टक राख्दा खपत कम भएकाले पनि आयात पनि घटेको स्पष्टीकरण दिइएको छ। ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्न प्रधानमन्त्रीको चासो शीर्षकको खबर पनि छ। सरकारले फुकाउनु पर्ने कानूनी तथा व्यवहारिक जटिलतामा प्रधानमन्त्रीले उद्योगीहरूसँग राय समेत माग्नु भएको छ।
1: नागरिक दैनिकमा पहिलो पृष्ठमा सन्नाटामा रसुवा शीर्षकमा खबर छापिएको छ। यो खबर रमेश धमलाले रसुवाबाट लेख्नु भएको हो। बाढ़ीको सन्नाटा सिंगो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्चे भन्दा माथि स्याप्रुवेसी, लिङलिङ, टिमुरे, घट्टे खोला, रसुवागढ़ीमा सड़क र बस्तीको कुनै पनि अस्तित्व नभएको खबरमा उल्लेख रहेको छ। पर्यटन क्षेत्रमा मात्रै 52 अर्बको क्षति, होटेलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा मधुजङ पाण्डेले काठमाडौँबाट लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी आमा बुवासँग बस्दैनन् 6 लाख बच्चा शीर्षकमा रुबी रनियारले काठमाडौँबाट लेख्नु भएको खबर समेत छ। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्म दिने आमा बुबासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा सब पहिचानमा फेस ट्र्याप प्रविधि शीर्षकमा शम्भु दंगालले लेख्नु भएको खबर छ। गत भदौ 10 गते भोटेको सी हिमबाड़ीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरीले आफैले बनाएको फेस ट्र्याप एआई प्रविधि प्रयोगमा ल्याएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाड़ीमा ज्यान गुमाएका व्यक्तिहरूको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बस्नै नहुने गरी चर्के घर लोमान्थाङ भूकम्प शीर्षकमा अर्को खबर रहेको छ। मुक्तिनाथका समाचारदाताले लेख्नु भएको खबर हो। त्यसै गरी पुल नहुँदा जोखिमको यात्रा शीर्षकमा तिलासन पाण्डेले तमघास गुल्मीबाट लेख्नु भएको खबर रहेको छ। कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारी चालकले बर्खायामा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। बाढ़ीमा भाइ डुब्यो हरायो अटवारीको खुशी शीर्षकमा सन्तोष दहितले दाङबाट लेख्नु भएको खबर रहेको छ भनेदेखि विपदपछि बस्ती व्यवस्थापन शीर्षकमा अर्को खबर पनि छापिएको छ। त्यसै गरी बाढ़ीले दिएको पीड़ा तुइन तर्न 5 घण्टा पर्खनुपर्छ शीर्षकमा अर्को खबर रहेको छ भने ठूलो आयोजना बन्दै कर्णालीको रूप फेरिँदै शीर्षकमा विष्णु प्रसाद न्यौपानेले वीरेन्द्र नगरबाट लेख्नु भएको खबर छ। लगानी सुनिश्चिततापछि निर्माण शुरू हुने चरणमा रहेको पश्चिम सुर्खेतको वेतन कर्णाली जलविद आयोजनाको बारेमा लेखिएको छ। कालीगोठको तिला गुफा खडा चक्र नगरपालिका र महावै शुभकालिका गाउँपालिकाको बीचबाट बग्ने तिला नदीमा बन्न लागेको दुई ठूला जलविद्युत आयोजनाका लागि लगानी जुटेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी नेपाल मलेसिया श्रम गन्तव्यमा पुनः सिन्डिकेटको त्रास शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा खबर छापिएको छ। संचालक र कर्मचारीलाई अयोग्य बनाउने बाफिया ऐन संशोधन गर्नु पर्ने शीर्षकमा अर्को खबर पनि छापिएको छ। अर्थ समितिले बैंक तथा वित्तीय संस्थाका संचालक र कर्मचारीलाई अयोग्य बनाउने प्रावधान तत्काल संशोधन गर्न निर्देशन दिएको हो। शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाको ऐन वाफिया 2073 दफा 18 संशोधन गर्न अर्थ मन्त्रीलाई निर्देशन दिएको हो। त्यसै गरी निर्माण व्यवसायी महासंघ कर्णालीको 1,11,000 सहयोग बाढ़ी पीड़ितका लागि सहयोग शीर्षकमा अर्को खबर छ भने भित्री पृष्ठमा कोशी प्रदेशको विपद चक्र हिमालमा हिमताल पहाड़मा पहिरो तराईमा डुबान शीर्षकमा शिवप्रसाद ढुंगानाले काठमाण्डुबाट लेख्नु भएको खबर छ। कोशी प्रदेशमा विपदको कथा जहाँ शुरू हुन्छ त्यही सकिँदैन। हिमालमा हिमताल फुट्दा होस् वा पहाड़मा पहिरो खस्दा त्यसको पानी माटो र गेग्रान नदी पछ्याउँदै तल झर्छ। माथिल्लो भेगमा आएको विपदको असर तराईको बस्तीमा डुबान र कटान बनेर देखिन सक्छ। यहाँका नदी प्रणालीमा हिमताल विस्फोट पहिरो भूक्षय गेग्रान थुप्रिने बाढ़ी डुबान र खडेरीसम्मका जोखिम एक अर्कासँग जोडिएको अध्ययनले देखाएका छन्। त्यसैगरी नागरिकको भित्री पृष्ठमा जापानिज इन्सेफ्लाइटिस संक्रमणले थप एकजनाको मृत्यु शीर्षकमा खबर छ। पवित्र सुनारले लेख्नु भएको खबरमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण बिहिबारसम्म थप एकजनाको मृत्यु भएको उल्लेख रहेको छ। कैलालीकी 50 वर्षीय महिलाको बुधबार मृत्यु भएको हो। ती महिलाले नेपाल मा चालू वर्षमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या 25 पुगेको सरकारले जनाएको छ।
0: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस घरबाट विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार यो संख्या दोब्बर भन्दा बढ़ी रहने समेत राष्ट्रसंघले बताएको छ। वर्षौंदेखि उत्तरी यमनका ठूला भागमाथि नियन्त्रण जमाइरहेको इरान समर्थित हुतीहरूले गत हप्ता साउदी समर्थित सरकारी सेना विरूद्ध ठूलो आक्रमण समेत गरेको थियो। द्वन्द्वका कारण घर छोड्नेको संख्या करिब 18,500 पुगेको समेत राष्ट्रसंघले जनाएको छ। तेहरानले सोमबार ओमनमा जारी खाड़ी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीति महत्वपूर्ण हर्मुज जलमार्गका विषयमा छलफल गर्ने भएको छ। मध्यपूर्वको द्वन्द्वका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरुद्ध पार्दै आएको छ। इराक र पर्सियाली राष्ट्रका अन्य तटवर्ती राज्यहरू सहभागी हुने समेत बताइएको छ। इरान अमेरिकी इजरायल आक्रमणका मा आफ्ना सर्वोच्च नेता मारिएपछि फेब्रुअरी 28 युद्धमा छ। इरानले देशभरि आक्रमण गरेर जवाफी कारवाही गरेको र हर्मुज जलमार्गलाई समेत नाकाबन्दी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र यमनमा पुनः द्वन्द्व चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच क्षेत्रीय तनाव र बढ्दो असुरक्षालाई कम गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। इरानी विदेश मन्त्री र साउदी विदेश मन्त्रीले वार्तामा तनाव फैलन नदिन तथा क्षेत्रीय स्थिरता पुनः स्थापित गर्न कूटनीतिक प्रयास र सहकार जारी राख्ने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
1: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि आज प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सको सामना गर्दैछ। खेल अपहरान्न 4 शुरू हुनेछ। छ टोली सहभागी लीगमा अन्नपूर्ण शीर्ष स्थानमा रहेर सिधै फाइनलमा प्रवेश गरेको हो। केडिया ग्रुपको आयोजनामा पहिलो पटक आयोजना भएको एनबीएलमा 6 टोलीले प्रतिस्पर्धा गरेका थिए। एनबीएलको विजेताले नगद 20 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगिर 16 गतेदेखि 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सिफारिशका आधारमा प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत लगायत विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरेको हो। र नेपाल र युएबीच आज एसीसी प्रिमियर कपको उपाधिका लागि भिडन्त हुँदैछ। यो भिडन्त उपाधि कब्जा गर्नुभन्दा पनि अर्को वर्ष एसिया कपका लागि छनौट प्रावधान हो। यसैकारण नेपाल र युएई फाइनल खेल गुमाउन चाहँदैनन्। प्रिमियर कप विजेता नै सन् 2027 आयोजना हुने एसिया कपमा छनौट हुनेछ। पछिल्लो 2 संस्करणको फाइनलमा नेपाल र युएई नै प्रतिस्पर्धा गरेका थिए। दुवै टोलीले समान 1 जित र हार निकाले। लगातार तेस्रो पटक फाइनलमा खेलिरहँदा यी दुवै टोलीका खेलाड़ीहरू एक आपसका कमी कमजोरी र बलियो पक्षसँग राम्रोसँग जानकारमा छन्।
0: भोटिकोसी बारीपछि प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउने कि सुरक्षित स्थानमा सार्ने विज्ञसँगको कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पुनर्वस्ती बसाउने विषय। भोटेकोसी बाढीले तहस नहस बनाएको क्षेत्रमा पुनः बस्ती बसाउने बहस चलिरहेको छ। कतिपय स्थानीयले ऐतिहासिक र धार्मिक स्थान रहेको भन्दै त्यस्ता स्थानको सुरक्षा गर्नुपर्ने बताएका छन्। स्थानीयको जीविकोपार्जन र सामाजिक सम्बन्ध जोगाउने कि सम्भावित जोखिमबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ। यही विषयमा हामीले बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
3: पूर्व सूचना प्रणालीलाई थप विस्तार व्यापक बनाउनु पर्नेछ। यसमा मैले अघि पनि भने हामीले पछिल्लो दस वर्षमा उल्लेख्य काम गर्यौँ, प्रगति पनि उल्लेख्य हासिल गर्यौँ। ठुला नदीहरूमा तराईको क्षेत्रमा बाढीकै कारणले मान्छे मर्नुपर्ने अवस्था शून्यतामा गरेका छ। अब पहाडी क्षेत्रमा अलिक बढ्या छ, त्यसमा हामी काम गर्नुपर्नेछ, गर्छौँ। यसमा सबैको समुदाय, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार, सङ्घ संस्था, मित्र राष्ट्र सबैको सहयोगको खाँचो छ। हामी त्यो हात फिताएका छौँ। हामी सबैलाई चाहिँ यहाँहरूले पनि विश्वास गरिदिनुहोस्, सहयोग गरौँ। हामी सबै लाग्यौँ भने हामी क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ भविष्यमा।
11: सरकारले चाहिँ पछिल्लो समय जुन सडक निर्माणको कुरा छ त्यो चाहिँ एकदमै धेरै सजिलो हुन्छ भनेर, सहज पनि हुन्छ भनेर नदीको किनारमै बनायो, जसले गर्दाखेरि चाहिँ अहिले हामीले आफ्नो मान्छे गुमाउनु पर्यो पनि भन्नुहुँदैछ कि सडक नदीको किनारमा हुँदै गर्दाखेरि हामीलाई सहज भयो होइन, यात्रा गर्नदेखि लिएर सामान ल्याउनदेखि लिएर शिक्षा स्वास्थ्य सबै कुराको सहज भयो। त्यो कारणले हामी सडकको किनारमा गएर बस्यौँ, व्यापार गर्न पनि सजिलो भयो। सरकारले नि 40 माथि मात्र सडक बनाइदिएको भए हामी माथि बस्छौँ भन्ने खालको पनि कुरा गर्नुभयो कि। यसमा चाहिँ के छ तपाईँको यो अब सडक निर्माणकै कारणले गर्दाखेरि चाहिँ नेपालका धेरै सहरहरू चाहिँ नदी किनारमा बसे भन्ने हो अथवा के हो त?
3: अब यसलाई यसरी हेरौँ, सडक जाला भाँचिएला सडक फेरि पनि बनाउन सकिन्छ। तर सडक नदीको छेउमा गयो भन्दैमा हामी नदीको छेउमै गएर बस्ने, व्यापार गर्ने, जीविकोपार्जनको गर्ने काम चाहिँ नगरौँ। भलै राज्यले कानुन बनाएर त्यसलाई रोक्न सकेन, राज्यको दोष पनि त्यसमा होला। सडकको छेउछाउ, सडक भनेको चाहिँ एउटा यात्राको लागि मात्रै हो, स्थायी बसोबासको लागि त्यसको छेउछाउ होइन भन्ने भाष्य हामीले अब यो बाढीले त त्यो भाष्य निर्माण गरेर गयो, अब हामी त्यसो नगरौँला. मलाई त के लागिराखेको छ भने मानिसहरूले अब सडकको छेउछाउ सुरक्षित देख्नुहुन्न र मोर सेफर लोकेसन खोज्नुहुन्छ जानुहुन्छ.
11: तपाईँले भन्दै गर्दाखेरि म जोडिहालेँ फेरि कतिपयले अहिले अब जस्तो बेत्रावती भयो, देवीघाट भयो, होइन चाहिँ ऐतिहासिक पृष्ठभूमि बोकेका सहरहरू जुन चाहिँ धार्मिक रूपले पनि जोडिएका ठाउँहरू छन् नि त, यसलाई चाहिँ जोगाउनुपर्छ र यहाँ फेरि पनि बस्ती बसाउनुपर्छ भनेर अभियान पनि सुरु गरिसक्नु भएको छ कि. अब यसमा चाहिँ अब बाढी पूर्वानुमान शाखाको प्रमुख र बाढीको विज्ञ भएको हिसाबले पनि त्यो अब नदी किनारमै छ, अब यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले?
3: अब यसमा म दुईटा कुरा राख्न चाहन्छु. जहाँसम्म संस्कृतिसँग जोडिएको विषय, धर्मसँग जोडिएको विषय छ, त्यसमा अघि मैले भनेकै विषय हो, त्यसमा हामीले फेरि पनि त्यहाँ निर्माण गरौँ सकिन्छ. अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन. जहाँसम्म बस्तीको विषय छ, त्यो कसैले त्यसो भनिराख्नु भएको छ भने कृपया त्यसो गर्न नगरौँ. र समाजकै मानिसहरू अगुवाले नै त्यसो भन्न थाल्नुभयो भने भोलिको पुस्ताले सिक्ने पनि त्यही हो. हामी कम्तीमा मेलम्चीको बाढी पछाडि मेलम्चीमा के देखिरहेका छौँ भने ती जुन घरहरू बगे त्यहाँ फेरि घर बनिरहेका छैनन्, ठुला स्थायी घरहरू. त्यस कारणले भविष्यमा हामी सुरक्षित हुँदै गइरहेका छौँ र यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो. जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन.
0: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ. सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
1: भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव, दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवितै भेटिने आशा.
0: बाढी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान शुरू, सहकारले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै.
1: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा, ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी.
0: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता.
1: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर दोस्रो साताबाट एसिया कपमा पुग्न आज नेपाल र युएई बीच भिडन्त हुँदै.
0: साझा खबरको अन्त्यमा अब कार्टुन. कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बास्ताकोटीले बनाउनु भएको चसक्क शीर्षकको कार्टुन लिएका छौं. यो कार्टुनमा व्यङ्ग्य गर्न खोजिएको छ योभन्दा केही दिन अगाडि जीएनजी आन्दोलनमा सादत प्राप्त गरेका व्यक्तिहरूको शालिक निर्माण र अनावरण गर्ने कार्यक्रम थियो. त्यो कार्यक्रममा कतिको अनुहार नमिलेको भन्दै कार्यक्रम स्थगित भयो र त्यही कुरालाई व्यङ्ग्य गर्न खोजिएको छ. यहाँ दुईजना व्यक्ति झोला बोकेर स्कूल जाँदै गरेको या कलेज जाँदै गरेको जस्तो देखिन्छ. हातमा आन्दोलन जारी छ भन्ने एउटा प्ले कार्ड रहेको छ भने अलि पर हेऱ्यो भने जेएनजी आन्दोलन स्थल भनेर पनि लेखिएको छ र एउटा शालिक छ र शालिकमा जेएनजी सहित भनेर लेखिएको छ. माथि एकजना व्यक्तिले भन्दैछन्, माथि यस्तो लेखिएको छ, ठूलै परिवर्तन भइसक्यो साथी, हामीले सुशासनको आन्दोलन गर्दा 2082 साल थियो, अहिले 83 साल.
1: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: फ्रेश गरौ माइन्ड।
1: रेडियो हर्पल 90.9 मेगाहर्ज तपाईको पल पलको साथी।
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
2: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
2: 49 52 831,
3: 49 86 217,
2: 98 020 75 662।
4: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त
5: हुन्छ
6: हुन्छ ल हुन्छ।
4: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
3: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
9: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
3: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
9: क्याम्पस लोकेसन
3: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
9: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क नम्बर
9: 01-4630-310,
3: 98-51-40-41-98,
9: 98-41-25-59।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
3: विशेषताहरू
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
3: शान्त तथा शैक्षिक वातावरणमा अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
4: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
3: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
2: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल टार फोन नम्बर 49514124
5: स्पीड अन Interruptions off. Introducing Vinet UltraFi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi. Ultra experience, ultra entertainment, ultra value. Vinet, अब सबै connected.
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
6: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्णपदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
7: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
2: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहतीपोखरी 16 खुट्टे काठमाडौँ
8: फोन नम्बर
2: 49553004
8: 49556992।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज तपाईँको पल पलको साथी।

0: पिकनिक पार्टी दुनिया साथी आहा कति जाती लुकी छिपी छड़के हेराई सबको मै माथि स्कूल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841501203
2: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बालबालिका महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इसान बाल तथा महिला अस्पताल वसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 मा अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
2: बालरोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू नवजात बालरोग शल्यक्रिया ट्रमा हार्ट जोर्नी महिला तथा प्रसूति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू
1: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट

0: साथै 24 घन्टा आकस्मिक सेवाहरू एनआइसियु पिआइसियु सिटी स्क्यान 4D अल्ट्रासाउन्ड एक्सरे ल्याब एम्बुलेन्सका सेवाहरू।
1: थप जानकारीको लागि इशान बाल तथा महिला अस्पताल टोखा 5 काठमाडौँ
0: सम्पर्क नम्बर 01 49 59 560 49 81 962 98 46 1916 69 98 69 52 61 59 60।
2: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
3: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
2: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यु श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
3: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यु श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
2: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98512 29 0 29, फोन नम्बर 51 10 207।
4: अब तपाईँहरूमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घन्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
4: शुभम इन्टरनेसनल हस्पिटल।
1: हाम्रा उपलब्ध सेवाहरू
4: 24 घन्टा इमर्जेन्सी सेवा,
1: एक्सरे सेवा,
4: USG इको सेवा,
1: ECG सेवा,
4: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
1: 24 घन्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
4: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ENT, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
1: थप जानकारीको लागि
4: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
1: फोन नम्बर
4: 01 40 27 300।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जीवन प्राइम टायर्सले सधैं।
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
2: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
2: 49 52 831
3: 49 86 217
2: 98 020 75 662
4: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
5: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
6: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
5: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
4: 9860-35-43-86
5: 9818-67-78-42
7: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
3: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
7: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्:
6: 24 घण्टा आकस्मिक सेवा,
3: जनरल मेडिकल सेवा,
6: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
3: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
6: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
3: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
6: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
3: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
6: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
3: एनआइसीयू तथा पिआइसीयू सेवा,
6: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
3: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
6: फार्मेसी सेवा।
7: सबैका लागि सधैँका लागि
3: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि।
2: फोन नम्बर 49 87 094 49 87 096 49 70 051 49 70 052 साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: पार्टी दुनिया साथी आहा कति जाति लुकी छिपी छड़के हेराई सबको मै माथि स्कूल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841512003
2: मोबाइलमा मात्र कति झुमिरा जाउँ कतै
3: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको गुगल सर्च गरिरहने
2: के टेन्सन लिइरह त वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि
3: हो र
2: हो नि मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो हजुर यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ
2: सम्पर्क नम्बर
3: 9841425420
2: अफिसियल वेबसाइट
3: websitesolutionnepal.com
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ
4: क्याम्पस लोकेसन
2: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
2: सम्पर्क नम्बर
4: 01-4630-310
2: 9851-4041-98
4: 9841-2557
5: ए हजुर यति राम्रो घर त बनाइयो अब यसका लागि चाहिने बाथरूम र किचनका सामान घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने
6: ए त्यसको चिन्ता लिनु पर्दैन नि हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि
7: हजुर गणपति ट्रेड कन्सर्न हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान एलिभेसन टाइल निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल विभिन्न रङमा वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप पीपीआर पाइप र फिटिङ ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ
6: सम्पर्क गणपति ट्रेड कन्सर्न गौशाला काठमाडौँ कृषि विकास बैङ्कको ठिक अगाडि फोन नम्बर
5: 44-88-961 9841-2021-15
6: 9511-88-961
5: 9511-98-975
2: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बालबालिका महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इसान बाल तथा महिला अस्पताल वसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ
4: हाम्रा सेवाहरू
2: बालरोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू नवजात बालरोग शल्यक्रिया ट्रमा हार्ट जोर्नी महिला तथा प्रसुति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू
4: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपिडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग बाल सर्जरी बाल युरोलोजी इन्डोस्कोपी बाल क्यान्सर मुटु रोग मृगौला आन्द्रा नसा बाल विकास मनोविज्ञान मानसिक रोग हार्ट जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू
2: सबै उमेरका लागि हार्ट जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोग जनरल मेडिसिन इन्डोस्कोपी सम्बन्धी सेवाहरू साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी
4: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा
2: साथै 24 घण्टा आकस्मिक सेवाहरू NICU, PICU, CT स्क्यान 4D अल्ट्रासाउन्ड X-ray, ल्याब एम्बुलेन्सका सेवाहरू
4: थप जानकारीको लागि इसान बाल तथा महिला अस्पताल टोखा 5 काठमाडौँ
2: सम्पर्क नम्बर 01-49-59-560 49-81-962 9846-1969-69 9869-5261-69
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz तपाईँको पल पलको साथी

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएको पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852290029, फोन नम्बर 5110207। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
2: विशेषताहरू:
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल टार, फोन नम्बर 49514124।
4: स्पीड ऑन, interruptions off. Introducing Vinet UltraFi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi. Ultra experience, ultra entertainment, ultra value. Vinet, aba sabai connected.

0: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
1: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाइ सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको बार अफसेट प्रेस छँदै छ नि।
2: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 95-12-48-825।
3: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
4: आप्ती नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निन्द्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
5: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1, झोर, काठमाडौँ, 98-5-10-16-907।

0: मोबाइलमा मात्र कति झुमिरा जाउँ कतै।
1: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरेर नि।
0: ए के टेन्सन लिरा त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
1: हो र?
0: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
0: सम्पर्क नम्बर
1: 98144252।
0: अफिसियल वेबसाइट
1: websitesolutionnepal.com। शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
0: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
1: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
0: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
1: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
0: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
1: विस्तृत जानकारीको लागि
0: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर
1: 49 52 831,
0: 49 86 217,
1: 98 020 75 662।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधै।
2: अब तपाईहरुमा सौलिय शुल्कमा भरपर्दो सेवा दिनका लागि
3: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
2: शुभम इन्टरनेशनल हस्पिटल।
3: हाम्रा उपलब्ध सेवाहरू
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: एक्सरे सेवा,
2: यूएसजी इको सेवा,
3: ईसीजी सेवा,
2: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
3: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
2: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
3: थप जानकारीको लागि
2: शुभम इन्टरनेशनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
3: फोन नम्बर
2: 01-40-27-300।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर्पल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले, यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
0: 44-88-961 98-41-20-21-15
1: 98-5-11-88-961
0: 98-5-11-98-975
2: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
3: विशेषताहरू:
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
3: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
4: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
3: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
2: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु, नेपाल चार। फोन नम्बर 49-54-124।
5: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
6: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
0: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
6: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
2: 98-60-35-43-86
6: 98-18-67-78-42।
7: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
8: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
7: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्:
3: 24 घण्टा आकस्मिक सेवा,
8: जनरल मेडिकल सेवा,
3: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
8: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
3: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
8: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
3: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
8: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
2: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
3: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
8: एनआइसीयू तथा पीआईसीयू सेवा,
3: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
8: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
3: फार्मेसी सेवा।
7: सबैका लागि सधैँका लागि
8: बीपी स्मृति अस्पताल, काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडी।
2: फोन नम्बर 49-87-094, 49-87-096, 49-70-051, 49-70-052, साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर्पल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: पार्टी दुनिया साथी आहा कति जाति लुकी छिपी छड्के हेराई सबको मै माथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841-5120-03
2: होइन हो राम दाई तपाईँ के सोच्दै हुनुहुन्छ
1: हेर्नुहोस् न श्याम भाइ घर त बनाइयो अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि
2: ल दाई पनि यसको लागि त केही सोच्नै पर्दैन नि तपाईँ हामी सबैलाई पाएको पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे
2: हजुर अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्
1: प्रोप्राइटर रविन्द्र महर्जन मोबाइल नम्बर 9851-29-0029 फोन नम्बर 5110-207
3: Speed on. Interruptions off. Introducing Vinet UltraFi. The ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working. And uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi. Ultra experience, ultra entertainment, ultra value. Vinet, aba sabai connected.
1: Bharna khulyo, bharna khulyo, bharna khulyo.
2: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ

0: जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
0: बालरोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू, नवजात बाल रोग शल्यक्रिया, ट्रमा, हार्ट जोर्नी, महिला तथा प्रसूति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू।
1: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपिडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग, बाल सर्जरी, बाल युरोलोजी, इन्डोस्कोपी, बाल क्यान्सर, मुटु रोग, मृगौला, आन्द्रा, नसा, बाल विकास, मनोविज्ञान, मानसिक रोग, हार्ट जोर्नी, दन्त, छाला रोग, नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू।
0: सबै उमेरका लागि हाड जोर्नी, दन्त, छाला रोग, नाक कान घाँटी तथा आँखा रोग, जनरल मेडिसिन, इन्डोस्कोपी सम्बन्धी सेवाहरू, साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी।
1: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा,
0: साथै 24 घण्टा आकस्मिक सेवाहरू, NICU, PICU, CT स्क्यान, 4D अल्ट्रासाउन्ड, X-ray, ल्याब, एम्बुलेन्सका सेवाहरू।
1: थप जानकारीको लागि इशान बाल तथा महिला अस्पताल, टोखा 5, काठमाडौँ।
0: सम्पर्क नम्बर 01-49-59-560, 49-81-962, 98-46-916-69, 98-69-5161-59।

0: प्रेस गरौ माइन्ड रेडियो हरपल 90.9 मेगाहर्ज तपाईको पल पलको साथी।
1: Mm-hmm.

0: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले, यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
0: 44-88-961,
1: 44-62-161,
0: 98-41-20-21-15,
1: 98-5-11-88-961,
0: 98-5-11-98-975।

6.9 इन्चको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जीवन प्राइम टायर्सले सधैं
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
2: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
2: 49 52 831
3: 49 86 217
2: 98 020 75 662
4: अब तपाईहरुमा सहुलियत शुल्कमा भरपर्दो सेवा दिनका लागि
2: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
4: शुभम इन्टरनेशनल हस्पिटल
2: हाम्रा उपलब्ध सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
2: एक्सरे सेवा
4: यूएसजी इको सेवा
2: ईसीजी सेवा
4: सुविधा सम्पन्न ल्याबको व्यवस्था
2: 24 घण्टा फार्मेसी सेवा जनरल ओपीडी सेवा तर्फ
4: जनरल मेडिसिन स्त्री तथा प्रसूति रोग छाला रोग मुटु रोग मूत्र रोग बाल रोग श्वास प्रश्वास सम्बन्धी हार जोड्नी सम्बन्धी समस्याको उपचार सर्जरी ईएनटी हेड एन्ड नेक सर्जरी मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
2: थप जानकारीको लागि
4: शुभम इन्टरनेशनल हस्पिटल तारकेश्वर 10 लोकतान्त्रिक चोक
2: फोन नम्बर
4: 01-40-27-300
5: मोबाइलमा मात्र कति झुमिरा जाउँ कतै
6: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको गुगल सर्च गरिरहे नि
5: के टेन्सन लिइरह त वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि
6: हो र
5: हो नि मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो हजुर यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ अनलाइन न्युज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
5: सम्पर्क नम्बर
6: 98-41-425-420 98-41-425-420
5: अफिसियल वेबसाइट
6: solutionnepal.com
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज तपाईँको पल पलको साथी।

0: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बाल बालिका महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इशान बाल तथा महिला अस्पताल वसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 मा अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
0: बालरोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू नवजात बालरोग शल्यक्रिया ट्रमा हार्ट जोर्नी महिला तथा प्रसूति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू
1: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपिडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग बाल सर्जरी बाल युरोलोजी इन्डोस्कोपी बाल क्यान्सर मुटु रोग मृगौला आन्द्रा नसा बाल विकास मनोविज्ञान मानसिक रोग हार्ट जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू
0: सबै उमेरका लागि हाड जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोग जनरल मेडिसिन इन्डोस्कोपी सम्बन्धी सेवाहरू साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी
1: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा
0: साथै 24 घण्टा आकस्मिक सेवाहरू एनआइसियु पिआइसियु सिटी स्क्यान 4D अल्ट्रासाउन्ड एक्सरे ल्याब एम्बुलेन्सका सेवाहरू
1: थप जानकारीको लागि इशान बाल तथा महिला अस्पताल टोखा 5 काठमाडौँ
0: सम्पर्क नम्बर 01 49 59 560 49 81 962 98 46 1969 98 69 52 61 59
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
0: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
0: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
0: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
2: विस्तृत जानकारीको लागि
0: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
2: 49 52 831
0: 49 86 217
2: 98 020 75 662
3: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गरौँ न त
4: हुन्छ
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
4: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
4: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
4: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
3: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: नमस्कार श्यामजी म त तपाईँको घरमै आइपुगेँ ओहो घर त चिटिक्क बनाउनु भएछ नि अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन् कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ
8: उही त हो नि टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट त्यहाँ त घरका लागि चाहिने बक्स पलङ सोफा डाइनिङ टेबल दराज चौकोज खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि
9: हजुर अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
8: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग टोखा 1 गाविस चोक नयाँ बस्ती फोन नम्बर
7: 98 60 35 43 86
8: 98 18 67 78 42
10: स्वास्थ्य सबैको अमूल्य धन हो त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ त्यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बिपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
11: बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेड द्वारा सञ्चालित यस बिपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
9: 24 घण्टा आकस्मिक सेवा,
10: जनरल मेडिकल सेवा,
9: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
10: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
9: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
10: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
9: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
10: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
7: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
9: कोलोनोस्कोपी सेवा, आइसियू, भेन्टिलेटर सेवा,
10: एनआइसियू तथा पिआइसियू सेवा,
9: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
10: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
9: फार्मेसी सेवा।
11: सबैका लागि सधैँका लागि
10: बिपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि।
7: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौँ।
12: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर्पल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन
0: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
0: सम्पर्क नम्बर
1: 01-4630-310
0: 98-51-40-41-98
1: 98-41-25-59-57
2: होइन हो रामदाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
3: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
2: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
3: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
2: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98-512-29-0029, फोन नम्बर 51-10-207।
4: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ Vinet Ultra Fi, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। Now, get 175 Mbps internet with Via TV only at Rs. 1250 per month. And enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working, and uninterrupted entertainment on Via TV in Ultra Speed. Vinet Ultra Fi. Ultra Experience, Ultra Entertainment, Ultra Value. Vinet. अब सबै कनेक्टेड।
3: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
5: विशेषताहरू
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
5: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
6: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
5: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
3: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपालटार, फोन नम्बर 49-54-124।
7: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति, लुकी छिपी छड्के हेराई सबको मैमाथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
8: मतिना टेलर्स।
7: मतिना, मतिना टेलर्स।
8: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि, मोबाइल नम्बर 98-41-51-20-03।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
1: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
3: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
9: फोन नम्बर

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जोड्छ जीवन प्राइम टायर्सले सधैं।
1: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्यप्रति सबै सजग हौ।
2: त्यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
1: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
3: 24 घण्टा आकस्मिक सेवा,
2: जनरल मेडिकल सेवा,
3: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
2: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
3: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
2: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
3: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
2: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
3: कोलोनोस्कोपी सेवा, आईसीयू, भेन्टिलेटर सेवा,
2: एनआईसीयू तथा पीआईसीयू सेवा,
3: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
2: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
3: फार्मेसी सेवा।
1: सबैका लागि सधैँका लागि
2: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धारा चौकी ठिक पछाडि।
4: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
5: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
6: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङकाल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
3: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
6: झोरमाङकाल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
5: 9860353486,
6: 9818678842।
7: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू:
7: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
6: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
7: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
6: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
7: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
6: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
7: विस्तृत जानकारीको लागि
6: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ। फोन नम्बर
7: 4952831,
6: 4986217,
7: 9802075462।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
2: विशेषताहरू:
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजू, नेपाल 4, फोन नम्बर 49514124।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले। यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
0: 44-88-961,
1: 44-62-161,
0: 98-41-20-21-15,
1: 98-5-11-88-961,
0: 98-5-11-98-975।
3: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
2: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
3: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यु श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
2: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यु श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
3: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98-5-12-29-0-29, फोन नम्बर 51-10-207।
4: अब तपाईहरुमा सौलियत शुल्कमा भरपर्दो सेवा दिनका लागि
5: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
4: शुभम इन्टरनेशनल हस्पिटल।
5: हाम्रा उपलब्ध सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: एक्सरे सेवा,
4: USG इको सेवा,
5: ECG सेवा,
4: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
5: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
4: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ENT, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
5: थप जानकारीको लागि
4: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
5: फोन नम्बर
4: 01-40-27-300।
6: स्पिड अन, इन्टरप्सन्स अफ। Introducing Vinet UltraFi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi. Ultra experience, ultra entertainment, ultra value. Vianet, aba sabai connected.
3: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
2: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
3: ए, के टेन्सन लिइरा त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
2: हो र?
3: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार, व्यवसाय, संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
2: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
3: सम्पर्क नम्बर
2: 98-41-425-420, 98-41-425-420।
3: अफिसियल वेबसाइट
2: solutionnepal.com।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz।

0: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति लुक्की छिपी छड्के हेराई सबको मै माथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
1: मतिना टेलर्स।
0: मतिना, मतिना टेलर्स।
1: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 98 41 51 20 03।
2: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
3: आत्ति नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ म्याट्रेस कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि बौडेश्वर डेकोरकै सामान मात्रै छ।
4: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर काठमाडौँ, 98 5 10 16 9 07।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्णपदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
6: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
0: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
7: फोन नम्बर
0: 49 55 304
7: 49 56 592।
8: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बालबालिका, महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल ईशान बाल तथा महिला अस्पताल वसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 मा अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू:
8: बालरोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू, नवजात बालरोग शल्यक्रिया, ट्रमा, हार्ट जोर्नी, महिला तथा प्रसूति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू।
0: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपिडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग, बाल सर्जरी, बाल युरोलोजी, इन्डोस्कोपी, बाल क्यान्सर, मुटुरोग, मृगौला, आन्द्रा, नसा, बाल विकास, मनोविज्ञान, मानसिक रोग, हार्ट जोर्नी, दन्त, छाला रोग, नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू।
8: सबै उमेरका लागि हाड जोड्नी, दन्त, छाला रोग, नाक कान घाँटी तथा आँखा रोग, जनरल मेडिसिन, इन्डोस्कोपी सम्बन्धी सेवाहरू, साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी।
0: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा,
8: साथै 24 घण्टा आकस्मिक सेवाहरू, NICU, PICU, CT स्क्यान, 4D अल्ट्रासाउन्ड, X-ray, ल्याब, एम्बुलेन्सका सेवाहरू।
0: थप जानकारीको लागि ईशान बाल तथा महिला अस्पताल, टोखा 5 काठमाडौँ,
8: सम्पर्क नम्बर 01 49 59 560, 49 81 962, 98 46 1916 69, 98 62 61 69।

0: favorites. Radio Harpal 90.9 megahertz.
1: Stay tuned.

0: विद्यालय प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्युएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बिबिएस, बिए र बिएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन
0: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
0: सम्पर्क नम्बर
1: 01-4630-310
0: 98-51-40-41-98
1: 98-41-25-59-57

0: सधै
1: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
0: जोड्छ जीवन प्राइम टायर्सले सधै।
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
2: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
2: 49 52 831
3: 49 86 217
2: 98 020 75 662।
4: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
5: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
4: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
6: 24 घण्टा आकस्मिक सेवा,
7: जनरल मेडिकल सेवा,
6: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
7: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
6: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
7: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
6: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
7: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
2: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
6: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
7: एनआइसीयू तथा पीआईसीयू सेवा,
6: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
7: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
6: फार्मेसी सेवा।
4: सबैका लागि सधैँका लागि
7: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धारा चौकी ठिक पछाडी।
2: फोन नम्बर 49 87 094 49 87 096 49 70 051 49 70 052 साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
8: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
6: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
8: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
2: 98 60 35 43 86
8: 98 18 67 78 42

0: 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz। तपाईँको पल पल

0: व्यवसायता दर्ता गरियो तर अफिसका लागि आवश्यक बिल ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
1: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाइ सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको बार अफसेट प्रेस छँदै छ नि।
2: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98-512-48-825।
3: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
4: विशेषताहरू:
5: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
4: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
5: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
4: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
3: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु, नेपाल चार। फोन नम्बर 49-54-124, 49-54-124।
6: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
7: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
6: ए के टेन्सन लिइरहे त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
7: हो र?
6: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार, व्यवसाय, संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ अनलाइन न्युज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
6: सम्पर्क नम्बर
7: 98-41-425-420, 98-41-425-420।
6: अफिसियल वेबसाइट
7: websitesolutionnepal.com।
4: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
6: ए, त्यसको चिन्ता लिनु पर्दैन नि। हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
7: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13-12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
2: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
4: 44-88-961,
2: 44-62-161,
4: 98-41-20-21-15,
2: 98-5-11-88-961,
4: 98-5-11-98-975।
8: पिकनिक पार्टी दुनिया साथी, आहा कति जाति, लुक्की छिपी छड्के हेराई सबको मै माथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी, सबको सोधा एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
9: मतिना टेलर्स।
8: मतिना, मतिना टेलर्स।
9: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 98-41-51-20-03।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: all-time favorites. Radio Harpal 90.9 megahertz.
1: Stay tuned.

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98512 29 0 29, फोन नम्बर 51 10 207।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्णपदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
3: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
4: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
5: फोन नम्बर
4: 49553004,
5: 49556592।
6: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ वाइनेट अल्ट्रा 5, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in

0: Trustbead, Vinet UltraFi, Ultra Experience, Ultra Entertainment, Ultra Value. Vinet, अब सबै कनेक्टेड.
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो.
2: विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
3: गरिब एवं जैनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था. थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल चार फोन नम्बर 49 54 1 24 49 54 1 24.
4: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
5: आत्ति नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन. भौडेश्वर डेकोरबाट आरामदायी पलङ म्याट्रेस कुसन लग्नुहोस्, मजाको निन्द्रा लाग्छ. अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ. रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट पर्दा डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी. मेरो घरमा पनि भौडेश्वर डेकोरकै सामान मात्रै छ.
6: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेसो डेकोर टोखा 1 झोर काठमाडौँ 98510 16 907.

0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन
0: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
0: सम्पर्क नम्बर
1: 01-4630-310
0: 98-51-40-41-98
1: 98-41-25-59।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्यप्रति सबै सजग हौ।
3: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
2: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
4: 24 घण्टा आकस्मिक सेवा,
3: जनरल मेडिकल सेवा,
4: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
3: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
4: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
3: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
4: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
3: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
5: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
4: कोलोनोस्कोपी सेवा, आईसीयू, भेन्टिलेटर सेवा,
3: एनआईसीयू तथा पीआईसीयू सेवा,
4: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
3: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
4: फार्मेसी सेवा।
2: सबैका लागि सधैँका लागि
3: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धारा चौकी ठिक पछाडि।
5: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू:
5: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
5: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
5: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
5: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर
5: 4952831,
3: 4986217,
5: 9802075662।
6: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
7: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
4: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
7: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती, फोन नम्बर
6: 9860353486,
7: 9818678042। बिहान

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: पिकनिक पार्टी दुनिया साथी आह कति जाति लुक्की छिपी छड्के हेराई सबको मै माथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841-5120-03 न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो
2: विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
4: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल टार फोन नम्बर 49514124
5: रातभरि निन्द्र लाग्दैन अफिसमा पनि बस्नै मन लाग्दैन श्रीमती पनि खासै खुसी छैन के भयो होला डाक्टर साहब
6: आप्ति नै पर्दैन गोपालजी यो कुनै रोग नै होइन भौँडेश्वर डेकोरबाट आरामदायी पलङ म्याट्रेस कुसन लग्नुहोस् मजाको निन्द्रा लाग्छ अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ रह्यो कुरा श्रीमतीज्यूको सफा गरी राख्नै नपर्ने कार्पेट पर्दा डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ
7: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेसो डेकोर टोखा 1 झोर काठमाडौँ 98510-16907
8: मोबाइलमा मात्र कति झुमिरा जाउँ कतै
9: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको गुगल सर्च गरिरहे नि
8: के टेन्सन लिइरहे त वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि
9: हो र
8: हो नि मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो हजुर यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्
9: साथै हामी कहाँ अनलाइन न्युज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ
8: सम्पर्क नम्बर
9: 9841-425-420 9841-425-420
8: अफिसियल वेबसाइट
9: websitesolutionnepal.com
4: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
10: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्णपदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ
11: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ
4: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ
12: फोन नम्बर
4: 49553004
12: 49556992
13: ए हजुर यति राम्रो घर त बनाइयो अब यसका लागि चाहिने बाथरूम र किचनका सामान घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने
8: ए त्यसको चिन्ता लिनु पर्दैन नि हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि
4: हजुर गणपति ट्रेड कन्सर्न हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान एलिभेसन टाइल निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल विभिन्न रङमा वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप पीपीआर पाइप र फिटिङ ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ
8: सम्पर्क गणपति ट्रेड कन्सर्न गौशाला काठमाडौँ कृषि विकास बैङ्कको ठिक अगाडि फोन नम्बर
13: 44-88-961
8: 44-62-161
13: 98-41-20-21-15
8: 98-5-11-88-961
13: 98-5-11-98-975
14: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर्पल एफएम 90.9 मेगाहर्ज तपाईँको पल पलको साथी

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98512 29 0 29, फोन नम्बर 51 10 207।
2: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने होला?
3: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि।
0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98512-48-825।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि
7: मोडर्न नेपाल कलेज, बहती पोखरी, 16 खुट्टे, काठमाडौँ।
6: फोन नम्बर
7: 49-55-304,
6: 49-56-592।
8: स्पीड ऑन, इंटरप्शंस ऑफ। इंट्रोड्यूसिंग वाइनेट अल्ट्राफाई, द अल्ट्रा इंटरनेट प्लान्स गिविंग यू हाईएस्ट इंटरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet Ultra Fi, ultra experience, ultra entertainment, ultra value. Vinet. अब सबै कनेक्टेड।

0: अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
0: 49 52 831
1: 49 86 217
0: 98 020 75 662 नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
2: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
3: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
2: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 9860-35-43-86
2: 9818-67-78-42
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन
1: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क नम्बर
4: 01-4630-310
1: 98-51-40-41-98
4: 98-41-25-59

0: सधै नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जोड्छ जीवन प्राइम टायर्सले सधै।
1: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्यप्रति सबै सजग हौ।
2: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
1: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
3: 24 घण्टा आकस्मिक सेवा,
2: जनरल मेडिकल सेवा,
3: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
2: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
3: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
2: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
3: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
2: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
3: कोलोनोस्कोपी सेवा, आईसीयू, भेन्टिलेटर सेवा,
2: एनआईसीयू तथा पीआईसीयू सेवा,
3: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
2: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
3: फार्मेसी सेवा।
1: सबैका लागि सधैँका लागि
2: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धारा चौकी ठिक पछाडि।
4: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: पिकनिक पार्टी दुनिया साथी आह कती जाती लुक्की छिपी छड़के हेराई सबको मै माथि स्कूल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
1: मतिना टेलर्स।
0: मतिना, मतिना टेलर्स।
1: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 9841-5120-03। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
2: विशेषताहरू:
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
4: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु नेपाल टार, फोन नम्बर 49514124, 49514124।

0: Let's go. 6.9 inch ko sanda display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapaiko man jitcha barambar.
1: Bharna khulyo, bharna khulyo, bharna khulyo.
2: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
5: फोन नम्बर
4: 49553004
5: 49556092।
6: ए हजुर, यति राम्रो घर त बनायो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
5: ए, त्यसको चिन्ता लिनु पर्दैन नि। हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
4: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ।
5: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि, फोन नम्बर
6: 44-88-961,
5: 44-62-161,
6: 98-41-20-21-15,
5: 98-5-11-88-961,
6: 98-5-11-98-975।
7: अब तपाईँहरूमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
8: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
7: शुभम इन्टरनेसनल हस्पिटल।
8: हाम्रा उपलब्ध सेवाहरू
7: 24 घण्टा इमर्जेन्सी सेवा,
8: एक्सरे सेवा,
7: यूएसजी इको सेवा,
8: ईसीजी सेवा,
7: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
8: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
7: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
8: थप जानकारीको लागि
7: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
8: फोन नम्बर
7: 01-40-27-300।
9: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
10: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
9: ए, के टेन्सन लिइरहे त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
10: हो र?
9: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार, व्यवसाय, संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
10: साथै हामी कहाँ अनलाइन न्युज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
9: सम्पर्क नम्बर
10: 98-41-425-420, 98-41-425-420।
9: अफिसियल वेबसाइट
10: solutionnepal.com।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज।

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98512 29 0 29, फोन नम्बर 51 10 207।
2: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ वाइनेट अल्ट्राफाइ, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi, ultra experience, ultra entertainment, ultra value. Vinet अब सबै कनेक्टेड।
3: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने होला?
4: हजुर, पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि।
0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टिकलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लू बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98-512-48-825।
5: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
6: आप्ति नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
7: तपाईको घरलाई थप सुन्दर बनाउँदै बौडेसो डेकोर, टोखा 1 झोर, काठमाडौँ, 98-510-16-907।

0: युएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्युएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बिबिएस, बिए र बिएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन
0: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
0: सम्पर्क नम्बर
1: 01-4630-310
0: 98-51-40-41-98
1: 98-41-25-59-57।
2: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि। अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
3: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
4: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
3: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा 1 गाविस चोक नयाँ बस्ती। फोन नम्बर
2: 98-60-35-43-86
3: 98-18-67-78-42।
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
2: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ। फोन नम्बर
2: 49-52-831
3: 49-86-217
2: 98-020-75-662।
5: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने होला?
6: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस सधैँ छ नि।
7: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा काठमाडौँ। फोन नम्बर 01-49-85-825 98-512-48-825।
8: पिकनिक पार्टी दुनिया साथी आहक कति जाति, लुकी छिपी छड्के हेराई सबको मैमाथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी, सबको सोधा एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
9: मतिना टेलर्स।
8: मतिना, मतिना टेलर्स।
9: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 98-41-51-20-03।
10: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
11: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
10: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्:
12: 24 घण्टा आकस्मिक सेवा,
11: जनरल मेडिकल सेवा,
12: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
11: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
12: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
11: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
12: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
11: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
2: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
12: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
11: एनआइसीयू तथा पिआइसीयू सेवा,
12: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
11: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
12: फार्मेसी सेवा।
13: सबैका लागि सधैँका लागि
11: बिपी स्मृति अस्पताल काठमाडौँ वसुन्धारा चौकी ठिक पछाडि।
2: फोन नम्बर 4987094 4987096 4970051 4970052 साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
14: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले। यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न हामी कहाँ बाथरूम र

0: किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न गौशाला काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
2: 44-88-961,
1: 44-62-161,
2: 98-41-20-21-15,
1: 98-5-11-88-961,
2: 98-5-11-98-975।
0: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
3: विशेषताहरू:
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
3: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
4: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
3: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
0: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजू नेपाल टार। फोन नम्बर 49-54-124, 49-54-124।

0: सधै नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जोड्छ जीवन प्राइम टायर्सले सधै
1: भर्ना खुल्यो
2: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्णपदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ
4: फोन नम्बर
1: 49555304
4: 49556992।
5: अब तपाईँहरूमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
6: 24 घन्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
5: शुभम इन्टरनेसनल हस्पिटल।
6: हाम्रा उपलब्ध सेवाहरू
5: 24 घन्टा इमर्जेन्सी सेवा,
6: एक्सरे सेवा,
5: यूएसजी इको सेवा,
6: ईसीजी सेवा,
5: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
6: 24 घन्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
5: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
6: थप जानकारीको लागि
5: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
6: फोन नम्बर
5: 01-40-27-300।
7: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
8: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
7: ए के टेन्सन लिइरह त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
8: हो र?
7: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
8: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
7: सम्पर्क नम्बर
8: 98-41-425-420 98-41-425-420।
7: अफिसियल वेबसाइट
8: websitesolutionnepal.com।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यु श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यु श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98512 29 0 29, फोन नम्बर 51 10 207।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि
5: मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
4: फोन नम्बर
5: 49 55 304
4: 49 56 592।
6: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ वाइनेट अल्ट्रा फाइ, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet Ultra Fi, ultra experience, ultra entertainment, ultra value. Vinet अब सबै कनेक्टेड।
7: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू:
7: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
0: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
7: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
0: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
7: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
0: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
7: विस्तृत जानकारीको लागि
0: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर
7: 49 52 831 49 86 217 98 020 75 662।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैँ।
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
2: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
2: 49 52 831
3: 49 86 217
2: 98 020 75 662
4: रातभरि निन्द्र लाग्दैन अफिसमा पनि बस्नै मन लाग्दैन श्रीमती पनि खासै खुसी छैन के भयो होला डाक्टर साहब
5: आत्ति नै पर्दैन गोपालजी यो कुनै रोग नै होइन भौँडेश्वर डेकोरबाट आरामदायी पलङ म्याट्रेस कुसन लग्नुहोस् मजाको निन्द्रा लाग्छ अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ रह्यो कुरा श्रीमतीज्यूको सफा गरी राख्नै नपर्ने कार्पेट पर्दा डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ
6: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर टोखा 1 झोर काठमाडौँ 98 5 10 16 9 07

0: दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने होला?
1: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदैछ नि।
2: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टिकलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लू बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98-512-48-825।
3: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
3: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन
3: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क नम्बर
4: 01-46-30-310,
3: 98-51-40-41-98,
4: 98-41-25-59-57।
5: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
6: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
1: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
6: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा 1 गाविस चोक नयाँ बस्ती। फोन नम्बर
5: 98-60-35-43-86,
6: 98-18-67-78-42।
7: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
8: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बिपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
7: बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बिपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
9: 24 घण्टा आकस्मिक सेवा,
8: जनरल मेडिकल सेवा,
9: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
8: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
9: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
8: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
9: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
8: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
5: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
9: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
8: एनआइसीयू तथा पिआइसीयू सेवा,
9: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
8: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
9: फार्मेसी सेवा।
7: सबैका लागि सधैँका लागि
8: बिपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धरा चौकी ठिक पछाडी।
5: फोन नम्बर 49-87-094, 49-87-096, 49-70-051, 49-70-052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर्पल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति लुक्की छिपी छड्के हेराई सबको मै माथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841521203 न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो
2: विशेषताहरू
3: लक्ष्य तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
4: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल टार फोन नम्बर 49514124
3: मोबाइलमा मात्र कति झुमिरा जाउँ कतै
5: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको गुगल सर्च गरिरहने
3: ए के टेन्सन लिइरह त वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि
5: हो र
3: हो नि मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो हजुर यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ
3: सम्पर्क नम्बर
5: 9841425420 9841425420
3: अफिसियल वेबसाइट
5: वेबसाइट solutionnepal.com

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: भर्ना खुल्यो।
3: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
5: फोन नम्बर
2: 49553004
5: 49565992।
6: ए हजुर, यति राम्रो घर त बनायो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
5: ए, त्यसको चिन्ता लिनु पर्दैन नि। हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
5: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि, फोन नम्बर
6: 44-88-961,
5: 44-62-161,
6: 98-41-20-21-15,
5: 98-5-11-88-961,
6: 98-5-11-98-975।

0: फ्रेश गरौ माइन्ड।
1: रेडियो हर्पल 90.9 मेगाहर्ज तपाईको पल पलको साथी।

listen up, yo. It's Valentine's Day. Groove.

0: हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले। यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
0: 44-88-961,
1: 44-62-161,
0: 98-41-20-21-15,
1: 98-5-11-88-961,
0: 98-5-11-98-975।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
2: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
2: 49 52 831,
3: 49 86 217,
2: 98 020 75 662।
4: अब तपाईहरुमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
2: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
4: शुभम इन्टरनेशनल हस्पिटल।
2: हाम्रा उपलब्ध सेवाहरु:
4: 24 घण्टा इमर्जेन्सी सेवा,
2: एक्सरे सेवा,
4: यूएसजी इको सेवा,
2: ईसीजी सेवा,
4: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
2: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
4: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
2: थप जानकारीको लागि
4: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
2: फोन नम्बर
4: 01 40 27 300।
5: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
6: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहने।
5: के टेन्सन लिइरह त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
6: हो र?
5: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ अनलाइन न्युज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
5: सम्पर्क नम्बर
6: 98 41 425 420, 98 41 425 420।
5: अफिसियल वेबसाइट
6: websitesolutionnepal.com।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: ए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन
0: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
0: सम्पर्क नम्बर
1: 01-4630-310
0: 98-51-40-41-98
1: 98-41-25-59-57

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
2: विशेषताहरू:
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु, नेपाल 4, फोन नम्बर 49514124।
4: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
5: यदि स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
4: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्:
2: 24 घण्टा आकस्मिक सेवा,
5: जनरल मेडिकल सेवा,
2: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
5: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
2: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
5: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
2: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
5: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
1: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आइसियु, भेन्टिलेटर सेवा,
5: एनआइसियु तथा पिआइसियु सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
5: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा।
4: सबैका लागि सधैँका लागि
5: बीपी स्मृति अस्पताल, काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडी।
1: फोन नम्बर 49870094, 49870096, 49701, 49752। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
6: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्कल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
6: झोरमाङ्कल बिरबहादुर फर्निचर उद्योग, टोखा 1 गाविस चोक नयाँ बस्ती। फोन नम्बर
1: 9860353486,
6: 9818678842।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर्पल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: पिकनिक पार्टी दुनिया साथी आह कती जाती लुकी छिपी छड़के हेराई सबको मै माथी स्कूल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841520203
2: स्पीड अन इन्टरप्सन्स अफ इन्ट्रोड्युसिङ वाइनेट अल्ट्रा 5 द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस Now get 175 Mbps internet with Via TV only at rupees 1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet Ultra 5. Ultra experience, ultra entertainment, ultra value. Vinet
3: होइन हो राम दाई तपाईँ के सोच्दै हुनुहुन्छ
4: हेर्नुहोस् न श्याम भाइ घर त बनाइयो अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि
3: ल दाई पनि यसको लागि त केही सोच्नै पर्दैन नि तपाईँ हामी सबैलाई पाएको पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि
4: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे
3: हजुर अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्
4: प्रोप्राइटर रविन्द्र महर्जन मोबाइल नम्बर 9851290029 फोन नम्बर 5110207
5: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
6: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ
7: थप जानकारीका लागि
8: मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ
7: फोन नम्बर
8: 49553004
7: 49556092
9: व्यवसाय त दर्ता गरियो तर अफिसका लागि आवश्यक बिल ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो कहाँ जाने हो
10: हजुर पनि किन चिन्ता लिनुहुन्छ छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफिस सधैँ छ नि
3: हजुर अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस् हामी कहाँ विवाह व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू छपाई सम्बन्धी सम्पूर्ण काम पुस्तक छपाई क्यालेन्डर छपाई मल्टिकलर प्रिन्ट स्क्रिन प्रिन्ट ग्लु बाइन्डिङ लेबल पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ सम्पर्क 12 अफसेट प्रेस वसुन्धरा काठमाडौँ फोन नम्बर 01 49 85 825 9512 48 825

0: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
0: 49 52 831
1: 49 86 217
0: 98 020 75 662

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
2: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
1: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
3: 24 घण्टा आकस्मिक सेवा,
2: जनरल मेडिकल सेवा,
3: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
2: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
3: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
2: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
3: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
2: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
3: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
2: एनआइसीयू तथा पीआईसीयू सेवा,
3: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
2: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
3: फार्मेसी सेवा।
1: सबैका लागि सधैँका लागि
2: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धरा चौकी ठिक पछाडि।
4: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन
2: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर

0: काठमाडौँ।
1: सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98,
0: 98-41-25-59-57।
2: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
3: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
4: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
3: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
2: 98-60-35-43-86,
3: 98-18-67-78-42।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले, यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
0: 44-88-961 98-41-20-21-15
1: 98-5-11-88-961
0: 98-5-11-98-975

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: अब तपाईहरुमा सहुलियत शुल्कमा भरपर्दो सेवा दिनका लागि
3: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
2: शुभम इन्टरनेशनल हस्पिटल।
3: हाम्रा उपलब्ध सेवाहरु
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: एक्सरे सेवा,
2: यूएसजी इको सेवा,
3: ईसीजी सेवा,
2: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
3: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
2: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
3: थप जानकारीको लागि
2: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
3: फोन नम्बर
2: 01-40-27-300।
4: ए मोबाइलमा मात्र कति झुमिरा जाउँ कतै।
5: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरा नि।
4: ए के टेन्सन लिरा त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
5: हो र?
4: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
5: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
4: सम्पर्क नम्बर
5: 98-41-425-420, 98-41-425-420।
4: अफिसियल वेबसाइट
5: websitesolutionnepal.com।
4: हैन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
5: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
4: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएको पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
5: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
4: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98-512-29-0029, फोन नम्बर 51-10-207।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति लुक्की छिपी छड्के हेराई सबको मैमाथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841 51 20 03 न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएडका साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो
2: विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
4: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल टार फोन नम्बर 49 54 1424
5: रातभरि निन्द्र लाग्दैन अफिसमा पनि बस्नै मन लाग्दैन श्रीमती पनि खासै खुसी छैन के भयो होला डाक्टर साहब
6: आत्ति नै पर्दैन गोपालजी यो कुनै रोग नै होइन भौँडेश्वर डेकोरबाट आरामदायी पलङ म्याट्रेस कुसन लग्नुहोस् मजाको निन्द्रा लाग्छ अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यहीँ पाइन्छ रह्यो कुरा श्रीमतीज्यूको सफा गरिराख्नै नपर्ने कार्पेट पर्दा डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ
7: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर टोखा 1 झोर काठमाडौँ 98510 16 907

0: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
1: विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
1: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
2: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
1: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
0: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु नेपाल टार, फोन नम्बर 49 54 124, 49 54 124।

0: जानकारी गराउन सकिने?
1: मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 1098 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
0: र ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेलको पाइपलाइन, हर्मुजको विकल्प पनि बन्द, एनभीएलको उपाधि अन्नपूर्णलाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन। यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढाउँछ। यात्रुहरूको सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो। सम्बन्धित निकायले कडाईका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने चालक तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमताभन्दा बढी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
3: नेपाल एसएससी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा युएलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलसन झा 52 र रोहित पौडेलले 40 रन बनाउनुभयो। 315 रनको लक्ष्य पुर्याएको युए 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
4: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया, तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौँ र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौँ हामी। मेरोहरू, सपोर्टहरू, जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ, म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। सो एकदमै खुसी छु यो समय, यो मायाको लागि, र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ, र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनु हुन भन्ने आग्रह गर्न चाहन्छु।
3: नेपालले एसएससी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोर्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले युएलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 घाइते भएका छन्। आज बिहान सिमकोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपन्ना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाइ छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी 3 दिनसम्म मौसम बदली भई मेघगर्जन तथा चट्याङसहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने,
5: अहिले चाहिँ नेपालमा देशैभर नै बाधा लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघगर्जन चट्याङ कतै कतै हावाहुरीसहितको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मध्य प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको, र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी, बागमती प्रदेशको हिमाली र पहाडी भूभागहरू, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ। र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाडी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
3: कोशी बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। रसुवाको भोटेकोशी बाढ़ीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। बाढ़ीमा परि मृत्यु भएका मध्ये 543 पुरूष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5130 जना अझै बेपत्ता रहेको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो,
6: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरू समक्ष राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छ यो 1386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 वटाको भन्ने छ। सम्पर्कविहीन करिब 5131 जना नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
3: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ। रसुवागटी जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङटाङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली एक हाकुबेसी स्थित अडिट 3 टनेल, त्रिशुली 3A को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी राखेका छन्। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे,
7: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफलाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिलेकै अवस्थामा काम भइराख्यो भने र थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मङ्गलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
3: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमा पार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमा भन्दा परस्पर जोडिएको हालैकै भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिफिनेटले जनाएको छ। विपदपछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड़ दिएको छ। भोटेकोशी बाढ़ीले 1800 हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा करिब 1800 हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAOले जनाएको छ बाढ़ीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। FAOका अनुसार बाढ़ीका कारण करिब 7,700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
8: कफी अनुसन्धान कार्यक्रम गुल्मीमा हाल 38 कफीका जातहरू हामीले परीक्षण गरेका छौँ र त्यहाँबाट 3 जातहरू राम्रा देखेको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र हरियो भवनमा पेश गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढिसकेको छ। अब यिनी 3 जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो कफी अनुसन्धान कार्यक्रममा विभिन्न रोग क्रिया व्यवस्थापन सम्बन्धी प्रश्नहरू सम्बन्ध गरेका छौँ। सेतो गबाएर व्यवस्थापनको हामीले प्रविधि पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मसालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
3: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल। साझा खबरमा अब विदेशका खबर। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेशनहरू आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50 लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कबडहलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पार्यो। विजेता बनेसँगै अन्नपूर्णले 20 लाख प्राप्त गरेको छ।

0: फ्रेश गरौ माइन्ड।
1: रेडियो हर्पल 90.9 मेगाहर्ज तपाईको पल पलको साथी।
2: तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौ। खुसी छु यो समय यो मायाको लागि। जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ।
3: आज भोलि र पर्सी देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान। जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने। कृष्ण भीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने तयारी।
4: मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
3: रसुवाको भोटेकोसी बाढीपछि जलविद्युतको सुरुङभित्रको खोजी कार्य प्राथमिकतामा। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। होल्डिङ सेन्टरमा कुनै समस्या भए सरकारलाई

0: रसुवाको भोटेकोसी बाढीपछि सरुवा रोगको जोखिम र अपनाउनु पर्ने सावधानी।
1: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ, खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
0: होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। भग्नावशेषबाट सामान निकाल्दा के कुरामा ध्यान दिने, विशेष श्रृंखला मिलिजुली नेपाली, पोषण सुधारका लागि रैथाने बालीको भूमिका र सरोकारवालाबाट गरिएका असल अभ्यास लगायतका विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
4: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
3: ओहो, तिमी त घरको खाने भएछौ नि।
5: के को सरसल्लाह हो दुईजनाको?
4: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
3: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
6: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाली काँग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँच थरमा सूर्यकुमार दाहाल, झापामा महिन्द्रा कुमारी लिम्बू, मोरङमा भीम प्राजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ। भारत सरकारले भोटेकोशी नदीको बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि 3 बेली ब्रिज, फ्री फ्याब्रिकेटेड स्टील ब्रिज नेपाललाई दिएको छ। बाढीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न आज सड़क डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
8: बाढीपछि तपाईँले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहोर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सरुवारोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौं।
1: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनु पर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउनु पर्छ। दोस्रो भनेको हात, हातको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि, बच्चाको दिशा सफा गरेपछि, खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ। र तेस्रो, खाना सुरक्षित राख्नुपर्छ। खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ। र चौथो, शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
8: पानी कम्तीमा एक भुल्को उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन, छोपी राख्न, झिङ्गा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सरुवारोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेसा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
9: दस फिट पाँच फिटसम्मको हिलो छ, यहाँ भित्र सिसाहरू फुटेको हुनसक्छ, घरको झ्यालहरूको फलाम रडेर हुनसक्छ। अब हामीले खाल्डै खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ। माथिबाट ढुङ्गाहरू फलामहरू दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ। अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ, कहीँ राखेको सामानहरू माटोमा अड्किएको हुनसक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने। त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको हो। अब हामी त्यहाँ भित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन, त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँघरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी गियर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी मिनरल वाटरकोदेखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउन चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन, त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीका साथ आउनुपर्छ।
8: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जाल लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईँले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
10: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह सुझाव पाउन सक्छौँ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौँ। बालबालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10988 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
8: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाईँ पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
11: कागुनो पनि लगाउँथे, कागुनाको खिर बनाउँथे, पोटिया खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो कागुनाको खिर बनाएर त्यो सन्चो हुन्थ्यो भन्थे।
0: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
12: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्, क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब पोषण क्याप्सुल परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन् तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्
6: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जंक फूडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो कोदो बेथे फापर चिनो कागुनो उवा जौ स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो यी बाली पेट भर्ने अन्न मात्र थिएनन् यहाँको संस्कृति परम्परा चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन् सुनिल मण्डेलको रिपोर्ट
15: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन् स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ 26 पातिभेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा
16: पहिला त हामी जौ लगाउँथ्यौँ वा लगाउँथ्यौँ कोदो लगाउँथ्यौँ मार्से लगाउँथ्यौँ अहिले त्यो मार्से भने त लोही नै भइसक्यो अनि कोदो त हुँदैछ कोदो हुन्छ प्राय जो मान्छेहरू अब त्यो खेती गर्नु पनि अलिक छोड्या जस्तो लाग्यो
15: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन स्थानीय समुदायको जन्म विवाह चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो कोदोको ढिँडो रोटी फापरको रोटी चिनो वा कागुनोको भात स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन् जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी
17: पहिला खेतीपातीमा थापा चिनी धान लगाउँथ्यो त्यो थापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारू हुने पथी पनि हुने सबैलाई पथी हुने जस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे कागुनो पनि लगाउँथे
6: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई
18: चार पर्वमा पनि विशेष खालको परिकार बनाउने चलन छ र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौँ
6: बालबालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ गुञ्जन एफएम रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट
19: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ बाल बालिकाको पोषण स्तनपान पूरक आहार सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी
20: महिला स्वयं सेविका त हाम्रो निरन्तर रूपमा त काम गरिरहेका छ सर। दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो अन्त त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब भन्ने बेलामा हामी एक महिनामा एकचोटि भेट हुन्छौँ, यो गर्नु भन्छौँ, अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू दिने घरमा पकाएको।
19: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
6: बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ। त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
21: युएलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा सयौं समर्थकको भीड देखेपछि खेलाड़ीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज भोलि र पर्सी देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने गरी काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतका सुरुङ भित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै सरकारलाई फोन गर्न सकिने भएको छ। ड्रोन आक्रमणपछि साउदीले तेलको पाइपलाइन बन्द गरेको छ। हर्मुजको विकल्प पनि बन्द गरिएको छ र एनभीएलको उपाधि अन्नपूर्णले जितेको छ। हौस, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।

0: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
1: विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
1: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
2: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
1: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
0: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु, नेपाल टार। फोन नम्बर 49 54 1 24 49 54 1 24।
3: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
4: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
1: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
4: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
3: 9860-35-43-86,
4: 9818-67-78-42।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
2: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
1: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
3: 24 घण्टा आकस्मिक सेवा,
2: जनरल मेडिकल सेवा,
3: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
2: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
3: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
2: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
3: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
2: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
3: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
2: एनआइसीयू तथा पीआईसीयू सेवा,
3: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
2: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
3: फार्मेसी सेवा।
1: सबैका लागि सधैँका लागि
2: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि।
4: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन
2: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै,
1: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क नम्बर
1: 01-4630-310,
2: 98-51-40-41-98,
1: 98-41-25-59।

0: all-time favorites. Radio Harpal 90.9 megahertz.
1: Stay tuned.

0: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
0: 49 52 831 49 86 217 98 020 75 662।
2: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
3: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
2: ए के टेन्सन लिइरहे त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
3: हो र?
2: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ अनलाइन न्युज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
2: सम्पर्क नम्बर
3: 98 41 425 420 98 41 425 420।
2: अफिसियल वेबसाइट
3: वेबसाइट solutionnepal.com।

0: सधै नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जीवन प्राइम टायर्सले सधै।
1: अब तपाईहरुमा सहुलियत शुल्कमा भरपर्दो सेवा दिनका लागि
2: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
1: शुभम इन्टरनेशनल हस्पिटल।
2: हाम्रा उपलब्ध सेवाहरू
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: एक्सरे सेवा,
1: यूएसजी इको सेवा,
2: ईसीजी सेवा,
1: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
2: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
1: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
2: थप जानकारीको लागि
1: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
2: फोन नम्बर
1: 01 40 27 300।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्णपदक उपाधि पाउन सफल तथा बिबिएमा शत प्रतिशत नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
4: फोन नम्बर
3: 49553004
4: 49556992।
5: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बालबालिका, महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इसान बाल तथा महिला अस्पताल वसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 मा अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै अस्पताल इसान बाल तथा महिला अस्पताल वसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 मा अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
5: बालरोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू, नवजात बाल रोग शल्यक्रिया, ट्रमा, हार्ट जोर्नी, महिला तथा प्रसूति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू।
2: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपिडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग, बाल सर्जरी, बाल युरोलोजी, इन्डोस्कोपी, बाल क्यान्सर, मुटु रोग, मृगौला, आन्द्रा, नसा, बाल विकास, मनोविज्ञान, मानसिक रोग, हार्ट जोर्नी, दन्त, छाला रोग, नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू।
5: सबै उमेरका लागि हाड जोर्नी, दन्त, छाला रोग, नाक कान घाँटी तथा आँखा रोग, जनरल मेडिसिन, इन्डोस्कोपी सम्बन्धी सेवाहरू, साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी।
2: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा।
5: साथै 24 घण्टा आकस्मिक सेवाहरू, एनआइसियु, पिआइसियु, सिटी स्क्यान, 4D अल्ट्रासाउन्ड, एक्सरे, ल्याब, एम्बुलेन्सका सेवाहरू।
2: थप जानकारीको लागि इसान बाल तथा महिला अस्पताल, टोखा 5, काठमाडौँ।
5: सम्पर्क नम्बर 01-49-59-560, 49-81-962, 98-46-1916-69, 98-69-5161-59।

0: फ्रेश गरौ माइन्ड।
1: रेडियो हरपल 90.9 मेगाहर्ज तपाईको पल पलको साथी।
2: आदरणीय श्रोताहरू नमस्कार, रेडियो हर्पल 90.9 मेगाहर्जको रात्रिकालीन कार्यक्रम हर्पल सदाभास संगीतमा यहाँहरू सबैलाई हार्दिक स्वागत तथा अभिवादन। म प्रस्तुता सुन्दर लामिछाने, त्यसै गरी प्रविधिमा साथ दिँदै हुनुहुन्छ सृजनाजी। श्रोताहरू, तपाईँ हामीलाई

हाम्रो फ्रिक्वेन्सी 90.9 मेगाहर्ज काठमाडौँ उपत्यका लगायत आसपासका जिल्लाहरूबाट स्पष्टसँग सुन्न सक्नुहुन्छ। यदि स्पष्टसँग सुन्न सक्नु भइरहेको छैन भने तपाईँहरूले हामीलाई इन्टरनेट अनलाइनमा सुन्न सक्नुहुन्छ। त्यसको लागि www.radioharpal.com पनि यहाँले लगइन गरेर सुन्न सक्नुहुन्छ। मोबाइल चलाउँदै हुनुहुन्छ भने फेसबुकबाट पनि तपाईँहरूले हामीलाई सुन्न सक्नुहुन्छ। त्यसको लागि facebook.com/radioharpalph गरेर यहाँले हामीलाई सर्च गर्नुपर्ने हुनेछ। श्रोता, आज हामी विविध विषयमा चर्चा गर्नेछौँ। विविध विषय भन्नाले आज हामी नैतिक ज्ञानको विषयमा चर्चा गर्नेछौँ। नैतिक ज्ञानले हामीलाई व्यावहारिक जीवनमा कतिको महत्त्व राख्छ भन्ने विषयमा पनि चर्चा गर्नेछौँ र चर्चा सँगसँगै विभिन्न गीतहरू सुनाउनेछु। आजको गीत भने मैले छुट्टै प्रकारको सुनाउनेछु र यो कस्तो प्रकारको गीत रहेको छ भनेर अन्तिममा मात्रै तपाईँहरूलाई मैले बताउनेछु। त्यसको लागि तपाईँहरूले पुरै कार्यक्रम सुन्नुपर्ने हुन्छ। आउनु श्रोता, आजको कार्यक्रम सुरुवात गर्ने अनुमति माग्दछु। श्रोता, नैतिक ज्ञान भनेको मानिसले सही गलत र राम्रो अनि नराम्रो उचित र अनुचित व्यवहारले प्राप्त गर्ने ज्ञान हो। यसले व्यक्तिलाई असल चरित्र निर्माण गर्न, जिम्मेवारी नागरिक बन्न र समाजमा सबै व्यवहार गर्न प्रेरित गर्छ। मानिसको जीवनमा नैतिक ज्ञानको ठूलो महत्त्व हुन्छ। नैतिक ज्ञानले सत्य बोल्न, इमान्दार बन्न, अनुशासन पालना गर्न, अरूको सम्मान गर्न अनि सहयोगी भावना विकास गर्न सिकाउँछ। नैतिकता भएको व्यक्तिले आफ्नो स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रको हितलाई पनि महत्त्व दिन्छ। अनुश्रोता, कार्यक्रमको बसाईको पहिलो गीत यहाँहरूको लागि।

श्रोता सुन्दै हुनुहुन्छ रेडियो हर्पल 90.9 MHz को रात्रिकालीन कार्यक्रम हर्पल सदाबहार संगीत। आज हामी नैतिकताको विषयमा कुरा गरिरहेका छौँ, नैतिक शिक्षाको विषयमा।

कुरा गरिरहेका छौँ श्रोताहरू। कार्यक्रम कस्तो छ कृपया प्रतिक्रिया दिन भने नभुल्नुहोला। आजको आधुनिक युगमा ज्ञान र प्रविधिको विकाससँगै नैतिक शिक्षाको आवश्यकता झन बढेको छ। केवल शैक्षिक सफलता प्राप्त गर्नु मात्र पर्याप्त हुँदैन, असल आचरण नैतिक मूल्यको विकास पनि उत्तिकै आवश्यक हुन्छ। नैतिकता बिना ज्ञानको सही उपयोग हुन सक्दैन। त्यसैले प्रत्येक व्यक्तिले नैतिक ज्ञानलाई जीवनको मार्गदर्शक बनाएर सत्य र न्याय मानवताको बाटोमा अघि बढ्नु पर्दछ। नैतिक ज्ञानले व्यक्तिलाई असल मान्छे बन्न र समाजलाई सभ्य तथा समृद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँछ। धनले मानिसलाई धनी बनाउन सक्छ तर नैतिकताले मानिसलाई महान बनाउँछ। आउनु श्रोता अर्को गीत यहाँको लागि।

0: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
1: उइता हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
1: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 9860-35-43-86,
1: 9818-67-78-42।

0: Let's go. 6.9 inch ko sandar display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharule tapai ko man jitcha barambar.
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो.
2: विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
3: गरिब एवं जैनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था. थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल टार फोन नम्बर 49514124 49514124.

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जोड्छ जीवन प्राइम टायर्सले सधैं।
1: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
2: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
1: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
3: 24 घण्टा आकस्मिक सेवा,
2: जनरल मेडिकल सेवा,
3: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
2: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
3: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
2: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
3: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
2: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
3: कोलोनोस्कोपी सेवा, आइसियू, भेन्टिलेटर सेवा,
2: एनआइसियू तथा पिआइसियू सेवा,
3: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
2: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
3: फार्मेसी सेवा।
1: सबैका लागि सधैँका लागि
2: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धरा चौकी ठिक पछाडि।
4: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौँ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर्पल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

व्यावहारिक विश्रामपछि फेरि पनि यहाँहरूलाई स्वागत छ रेडियो हरपल 90.9 मेगाहर्जको रात्रिकालीन कार्यक्रम हरपल सदाबहार संगीत। श्रोताहरू, तपाईँ हामीलाई हाम्रो फ्रिक्वेन्सी 90.9 मेगाहर्ज काठमाडौँ उपत्यका लगायत आसपासका जिल्लाहरूबाट स्पष्टसँग सुनिरहनु भएको छ। यदि स्पष्टसँग सुन्न सक्नुभएको छैन भने तपाईँहरूले हामीलाई इन्टरनेट अनलाइनमा सुन्न सक्नुहुन्छ। त्यसको लागि www.radiohorpal.com यहाँले लगइन गरेर सुन्न सक्नुहुन्छ। मोबाइल चलाउँदै हुनुहुन्छ, मोबाइलबाटै सुन्ने इच्छा छ भने यहाँले हामीलाई फेसबुक पेजमा गएर सुन्न सक्नुहुन्छ। त्यसको लागि facebook.com/radiohorpal पेजमा गएर यहाँले हामीलाई सर्च गरेर सुन्न सक्नुहुन्छ। श्रोता, वर्तमान समयमा नयाँ पुस्ता र प्रविधि अनि सञ्चारको युगमा हुर्किरहेको छ। उनीहरूको ज्ञान, सोच र व्यवहारमा विद्यालय, परिवार, समाजभन्दा पनि सामाजिक सञ्जाल तथा डिजिटल माध्यमहरूको प्रभाव बढ्दै गएको छ। यस्तो अवस्थामा नैतिक शिक्षाले दिने मूल्य, संस्कार र आचरणका विषयहरू कमजोर बन्दै गएको महसुस गरिन्छ। अनुश्रोता, अर्को गीत यहाँको लागि।

श्रोता फेरि पनि स्वागत छ। सुन्दै हुनुहुन्छ रेडियो हर्पल 90.9 MHz रात्रिकालीन कार्यक्रम हर्पल सतावाद संगीत। श्रोता, यो कार्यक्रम हरेक हप्ताको शनिबार बेलुकी 9 बजेदेखि 10 बजेसम्म यहाँहरूको माझमा आउने गर्दछ। कार्यक्रम कस्तो छ, केही परिवर्तन गर्नुपर्ने भए हामीलाई लेखी पठाउनुहोला, तपाईँहरूको सुझावलाई हामी अवश्य पनि मनन गर्नेछौँ। र आज हामी नैतिक शिक्षाको विषयमा चर्चा गरिरहेका छौँ र आजको पुस्तामा नैतिक शिक्षाको कति प्रभाव छ भनेर पनि हामी चर्चा गरिरहेका छौँ। श्रोताहरू, पहिले परिवार, विद्यालय र समुदाय नैतिक शिक्षाका प्रमुख स्रोत थिए। आफूभन्दा ठुला प्रति सम्मान, अनुशासन, सत्यता र सहनशीलता, सामाजिक उत्तरदायित्व जस्ता मूल्यहरू व्यवहारबाट सिकाइन्थ्यो। तर आजको व्यस्त जीवनशैली, परिवारमा घरदो संवाद र शिक्षामा नैतिक पक्षको कम प्राथमिकताका कारण नयाँ पुस्ताले ती मूल्यहरू कम अनुभव गर्न पाएका छन्। अनुश्रोता, अर्को गीत यहाँहरूको लागि।

0: अब तपाईँहरूमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: चौबिसै घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
0: शुभम इन्टरनेसनल हस्पिटल।
1: हाम्रा उपलब्ध सेवाहरू
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा,
1: एक्सरे सेवा,
0: USG इको सेवा,
1: ECG सेवा,
0: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
1: चौबिसै घण्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
0: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ENT, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
1: थप जानकारीको लागि
0: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
1: फोन नम्बर
0: 01-40-27-300।
2: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
3: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
2: के टेन्सन लिइरह त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
3: हो र?
2: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
2: सम्पर्क नम्बर
3: 98-41-425-420, 98-41-425-420।
2: अफिसियल वेबसाइट
3: websitesolutionnepal.com।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा BBA शत प्रतिशत नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा BBA र BBS का लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि
3: मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
0: फोन नम्बर
3: 49-55-304,
0: 49-56-592।
6: पिकनिक पार्टी दुनिया साथी आहक्का ती जाती, लुक्की छिपी छड्के हेराई सबको मै माथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
7: मतिना टेलर्स।
6: मतिना, मतिना टेलर्स।
7: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि, मोबाइल नम्बर 98-41-51-20-03।
0: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बालबालिका, महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इसान बाल तथा महिला अस्पताल, वसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 मा अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
0: बाल रोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू, नवजात बाल रोग शल्यक्रिया, ट्रमा, हार्ट जोर्नी, महिला तथा प्रसूति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू,
3: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट OPD बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग, बाल सर्जरी, बाल युरोलोजी, इन्डोस्कोपी, बाल क्यान्सर, मुटु रोग, मृगौला, आन्द्रा, नसा, बाल विकास, मनोविज्ञान, मानसिक रोग, हार्ट जोर्नी, दन्त, छाला रोग, नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू,
0: सबै उमेरका लागि हाड जोड्नी, दन्त, छाला रोग, नाक कान घाँटी तथा आँखा रोग, जनरल मेडिसिन, इन्डोस्कोपी सम्बन्धी सेवाहरू, साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी,
3: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा,
0: साथै 24 घण्टा आकस्मिक सेवाहरू, NICU, PICU, CT स्क्यान, 4D अल्ट्रासाउन्ड, एक्सरे, ल्याब, एम्बुलेन्सका सेवाहरू।
3: थप जानकारीको लागि इसान बाल तथा महिला अस्पताल, टोखा 5 काठमाडौँ,
0: सम्पर्क नम्बर 01-49-59-560, 49-81-962, 98-46-1916-69, 98-69-52-61-59। UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन
8: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
9: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
8: सम्पर्क नम्बर
9: 01-4630-310
8: 98-41-49
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर्पल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।
11: व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ। सुन्दै हुनुहुन्छ रेडियो हर्पल 90.9 मेगाहर्जको रात्रिकालीन कार्यक्रम हर्पल सदाबहार सङ्गीत। श्रोताहरू, तपाईँ हामीलाई हाम्रो फ्रिक्वेन्सी 90.9 मेगाहर्ज काठमाडौँ उपत्यका लगायत आसपासका जिल्लाहरूबाट स्पष्टसँग सुनिरहनु भएको छ। यदि स्पष्टसँग सुन्न सक्नुभएको छैन भने तपाईँहरूले हामीलाई इन्टरनेट अनलाइनमा सुन्न सक्नुहुन्छ। त्यसको लागि www.radiohartpal.com पनि यहाँले हामीलाई लगइन गरेर सुन्न सक्नुहुन्छ। मोबाइल चलाउँदै हुनुहुन्छ भने फेसबुकबाट पनि तपाईँहरूले हामीलाई सुन्न सक्नुहुन्छ। त्यसको लागि facebook.com/radiohartpal पेजमा गएर यहाँले हामीलाई सर्च गरेर सुन्न सक्नुहुन्छ। श्रोता, फेरि पनि आजकै चर्चातिर लागौँ। आधुनिक सञ्चार माध्यमले संसारलाई नजिक ल्याएको छ। यसले ज्ञान, सूचना र अवसरहरू प्रदान गरेको छ, तर यसको नकारात्मक पक्ष पनि छ। सामाजिक सञ्जालमा देखिने भड्किलो जीवनशैली, अत्याधिक व्यक्तिवाद, तात्कालीन मनोरञ्जन र लोकप्रियताको होडले कतिपय युवाहरूलाई आफ्नो संस्कृति, परम्परा र सामाजिक मूल्यबाट टाढा लैजाने खतरा बढाएको छ। धेरै समय डिजिटल संसारमा बिताउँदा परिवार र समाजसँगको प्रत्यक्ष संवाद पनि कमजोर हुन सक्छ। आउनु श्रोता, अर्को गीत यहाँहरूको लागि।

फेरि पनि स्वागत छ श्रोताहरू, सुन्दै हुनुहुन्छ हरपल सतावास संगीत। हरेक हप्ताको शनिबार बेलुकी 9 बजेदेखि 10 बजेसम्म यहाँहरूको माझमा आउनेछु सुन्दर लामी छाने, विविध विषयमा चर्चा गर्नेछु अनि पुराना नयाँ पुराना हिन्दी गीतहरू पनि यहाँलाई सुनाउनेछु। आजको गीत भने यहाँहरूको लागि अलिक छुट्टै प्रकारको छ, कस्तो गीतहरू छ भनेर मैले अन्तिममा चर्चा गर्छु भनेकै छु। र आज हामी नैतिक विषयमा पनि हामीले चर्चा गरिरहेका छौँ, नैतिकताको विषयमा। आधुनिक संसार आफै समस्या पक्कै पनि होइन, समस्या यसको प्रयोगको तरिकामा छ। यदि नैतिक शिक्षा, पारिवारिक मार्गदर्शन र डिजिटल सचेतना सँगसँगै अघि बढाइयो भने यही सञ्चार माध्यमले ज्ञान, संस्कार र सकारात्मक सन्देश फैलाउने प्रभावकारी साधन बन्न सक्छ। आउनु श्रोता अर्को गीत यहाँहरूको लागि।

फेरि पनि स्वागत छ श्रोताहरू, सुन्दै हुनुहुन्छ रेडियो हर्पल 90.9 मेगाहर्ट्जको रात्रिकालीन कार्यक्रम हर्पल सदाबहार सँगै। श्रोता, नयाँ पुस्तामा देखिएका आचरण र संस्कार सम्बन्धी परिवर्तनहरूको कारण केवल नैतिक शिक्षाको अभाव वा आधुनिक संसार मात्र होइन, यी दुवैसँगै पारिवारिक वातावरण र सामाजिक परिवर्तन जीवनशैलीका पक्षहरू पनि जिम्मेवार छन्। त्यसैले समाधानका लागि विद्यालयमा नैतिक शिक्षालाई सुदृढ बनाउनु र परिवारमा संवाद बढाउनु अनि सञ्चार माध्यमको जिम्मेवार प्रयोग गर्न सिकाउनु आवश्यक छ। श्रोता, यी शब्द सँगसँगै आजको बसाइबाट बिदा लिने बेला भइसकेको छ। मैले भनेको थिएँ आजको गीत सङ्गीतको विषयमा अन्तिममा चर्चा गर्छु भनेर। श्रोता, आज मैले तपाईँहरूलाई एउटै धुनमा बनेका विभिन्न गीतहरू सुनाएँ। एकपटक सङ्गीत सिर्जना भइसकेको गीत जो श्रोतामाझ लोकप्रिय भएपछि त्यसलाई अर्का सङ्गीतकारले पनि त्यही लयमा बनाएका गीतहरू यहाँलाई मैले सुनाएँ। कस्तो लाग्यो आजको कार्यक्रम? कृपया कार्यक्रममा प्रतिक्रिया दिन भने नभुल्नुहोला। यिनै शब्द सँगसँगै आजको बसाइबाट बिदा लिने बेला भइसकेको छ। प्रविधमा सहयोग गर्नुहुने सृजनाजी अनि म प्रस्तुता सुन्दर लामिछानेलाई अर्को हप्तासम्मको लागि बिदा दिनुहोस्। हवस् त, नमस्ते, शुभरात्री।

0: सूचना।
1: यस निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा अतिक्रमण गर्ने वन क्षेत्रबाट अनाधिकृत रूपमा वन वनस्पतिको कटानी फडानी संकलन ओसार पसार तथा वन्यजन्तुको चोरी सिकारी र तिनका अङ्ग प्रत्यङ्गको निकासी गर्नु कानून बमोजिम दण्डनीय अपराध हो। वन्यजन्तु मार्ने, घाइते बनाउने, लखेट्ने, अण्डा निकाल्ने, गुण फत्काउने, तिनको खरिद बिक्री वा हस्तान्तरण गर्ने गराउनेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 बमोजिम 5,00,000 रुपियाँदेखि 10,00,000 रुपियाँसम्म जरिवाना वा 5 वर्षदेखि 15 वर्षसम्म कैद वा दुवै
0: त्यसैले वन्य जन्तुको चोरी सिकार नगरौँ र गर्न नदेऊ। कानुनी कारवाहीबाट आफू बचौँ र अरूलाई पनि बचाऊ। वन वन्य जन्तु र वातावरण विनाश गर्ने व्यक्तिका बारेमा सूचना दिने व्यक्तिलाई उचित पुरस्कार समेत दिइनेछ।
2: जनचेतनाका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय पानी मुहान काठमाडौँ। सम्पर्क फोन नम्बर 01-4370-355।
1: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
1: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
1: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
1: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
1: 49-52-831,
3: 49-86-217,
1: 98-020-75-662।
3: स्वैच्छिक सहभागिता सहितको फराकिलो कराधार, दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार,
4: स्थानीयको भर, स्थानीय कर।
3: कर कसले तिर्ने?
4: कर तिर्ने दायित्व सम्बन्धित करदाताको हो।
3: त्यसैले घर जग्गा धनीले, बहालमा लगाउने सम्पत्ति धनीले, व्यवसाय सञ्चालन गर्ने व्यवसायीले, सेवा लिने सेवाग्राहीले कर तिर्नु पर्दछ।
4: अवस्था अनुसार हामीले तिर्नु पर्ने करहरू:
3: सम्पत्ति कर,
4: बहाल कर,
3: मालपोत तथा भूमि कर,
4: व्यवसाय कर,
3: विज्ञापन कर,
4: मनोरञ्जन कर,
3: जडीबुटी, कवाडी र जीवजन्तु निकासी कर। हामीले तिरेको कर हाम्रै लागि, हाम्रो कर हाम्रै विकासका लागि।
4: त्यसैले समयमै कर तिरौ, नगरपालिकाबाट प्रदान हुने सेवा सुविधा उपभोग गरौ।
1: टोखा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मैजुहिटी काठमाडौँ।
5: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने होला?
6: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफिस सधैँ छ नि।
7: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टिकलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98-512-48-825।

सलाम ले जाता हुआ उड़न खटोला और बीन बजाती हुई

सलाम ले जाता हुआ उड़न खटोला और बीन बजाती हुई नागिन।